0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: सामान्य नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम इस वक्त हमारे बुजुर्ग साफी जनाब मोहतरम हाजी असलम मेहर साहब हमारे साथ मौजूद हैं लाइव प्रोग्राम में। हाजी साहब, आपने बड़ा अच्छा प्रोग्राम आज पेश किया, आपकी बातों को लोगों ने बड़ा सराहा कि हाजी साहब बड़ी मेहनत से जो है वो रिपोर्ट तैयार करते हैं और 14 अगस्त के हवाले से बड़े खूबसूरत अल्फाज में अपने जो लफ्ज़ इस्तेमाल किए हैं सबकी तारीफ की है। जितने जितने 14 अगस्त के हवाले से प्रोग्राम हुए हाजी साहब आपने तारीफ की है, तो हाजी साहब आपने फिराद की तारीफ नहीं की। आज फिराद के पास पाकिस्तान सोसाइटी का मैंडेट था।
2: देखें जी, आज बहुत सारी बातें हुई हैं और 14 अगस्त यौम आज़ादी के सिलसिले में काफ़ी मसरूफ़ रहे हैं, हम भी आप भी रहे हैं, और मुख्तलिफ जगहों पर यौम आज़ादी बड़ी शान शौकत से बड़े पुरवकार तरीके से जोश और जज्बे के साथ मनाया गया, और इसी तरह पूरे जोश और जज्बे के साथ पाकिस्तान सोसाइटी ने बहुत बड़े हाल में, जहाँ कोई पार्किंग की प्रॉब्लम नहीं थी, हमें दावत तो मिली थी मियां मुनीर साहब, वलायत साहब और राजा फरहाद साहब की तरफ से भी, लेकिन 10 दिन पहले आसफ साहिल राजपूत साहब ने हमें पाबंद किया था और दावत दे दी थी। इनकी दावत एक दिन पहले मिली, यानी 13 अगस्त को, और तकरीब जो है वो 14 अगस्त को थी, तो उन्होंने 10 दिन पहले दी थी मुझे दावत, तो मैं उनका पाबंद था तो इसलिए मैं वहाँ नहीं पहुँच सका, वरना मैं ज़रूर उसे वहाँ भी जाता, क्योंकि ये आज़ादी है। बानी पाकिस्तान ने जितनी मेहनत, तगदो, दिन रात, सुबह शाम दो ताकतों के साथ डायलाग करके यौम आज़ादी लेकर दी, हम तो ज़िंदगी भर, हमारी नस्लें आने वाली क़यामत तक उनके ममनून हैं। वो बानी पाकिस्तान हज़रत कायदे आज़म मोहम्मद अली जना, आप उनकी सालगिरह मनाते हैं, और इसी बात को मद्देनजर रखते हुए सिफारतखाना में हमारे बहुत ही मोहतरम इज्जत मुआब शेख सरवर साहब ने आपको वो जो शील्ड दी है, आज़ादी शील्ड दी है, बड़ी मोहब्बत से दी है और इतने लोगों के सामने दी है, 14 अगस्त की तकरीब में दी है, क्योंकि आप मनाते हैं हर साल, और पता नहीं मुझे कि कितने साल से, ये तो मुझे याद नहीं, लेकिन हर साल वो आते भी रहे हैं, उन्होंने देखा है इस चीज़ को, इसीलिए आपको उन्होंने शील्ड दी है। तो राजा फराज साहब जो हैं, इनको पूरा फुल मुकम्मल इख्तियारात सोसाइटी के सदर साहब ने तर्जमानी का
1: पूरा मंडेट दे दिया था।
2: हाँ जी, मंडेट, मंडेट का मतलब यही है कि उनको फुल इख्तियार दिए गए थे कि आपने नुमाइंदगी करनी है, आपने तमाम जितने इंतजाम हैं उनके इंचार्ज थे ये, जो कुछ हमने समझा है। और आज रेडियो पर भी उन्होंने आपको इंटरव्यू के दौरान कहा है कि जी मुझे मंडेट था और फुल मंडेट था, और मैंने तर्जमानी की है, मैंने ही ऑर्गेनाइज किया है, बहुत सारे लोगों को मिलकर मैंने खुद काम किया, मेरी पार्टी ने, सोसाइटी ने काम किया, तो इसलिए उनको ये, उनको उनकी तारीफ करनी चाहिए कि राजा फरहाद माली मदद भी करते हैं। जैसे उन्होंने कहा कि हाल का किराया 60,000 कराया, और हाल भरा भर खचा खच भरा हुआ था, वहाँ फैमिली आई हुई थी, वहाँ बच्चे आए हुए थे, नौजवान आए हुए थे, बुजुर्ग आए हुए थे, और दूसरे ममालक से भी लोग आए। इस तरह ये है कि ये बहुत सबसे बड़ी तकरीब हम इसे कह सकते हैं, दो तीन तकरीबात हुई हैं, तो इस तकरीब को हम ये कह सकते हैं कि ये तकरीब डेनमार्क में यौम आज़ादी और कर भेजा था, उन्होंने बड़े काम किए। उन पर ये होगा कि आप अपने वो प्यार से मिलते हैं, अदब से मिलते हैं, ये बहुत काम किया है इन्होंने, ये रहें जाएं। राजपूत ने कहा है कि हम खत लिखेंगे कि 2 साल का टेनोर और दे दिया जाए, ये काम करने वाले आदमी ना, अम्बेसडर साहब तो नहीं वहां पे जाके आराम करते रात को, तो उनके होटल के अखराजात को बचाने के लिए, अमले के अखराजात को बचाने के लिए, फिर ये हैला रूप में जो आज हमारा हाउस है, ये बिल्डिंग खरीदी गई थी, यहाँ जुल्फकार गुरदेजी साहब आए, मशरूर जोनेजो साहब आए, यहाँ फौजिया बहाब आई, बेशुमार अम्बेसडर, मैं समझता हूँ कि 15-20 तो आए होंगे, अपना टेनोर पूरा करके चले गए हैं, اور یہ
1: لیکن حاجی صاحب ان کو جو ہم نے عوامی سفیر کا خطاب دیا ہے آپ کیا کہیں گے؟
2: یہ تو لوگ کہہ رہے ہیں, آپ کہیں میں کہیں تو دو آدمی ہیں, ان کو تو میں اس طرح بیان کروں گا کہ آپ نے جو بات کی ہے کہ عوامی سفیر آپ تصویریں بنا رہے تھے, آپ کا بیٹا عمر جو ہے وہ ویڈیو بنا رہا تھا تو لوگ قطار میں کھڑے تھے. اب پوچھیں مجھ سے کہ قطار میں کیوں کھڑے تھے, کیوں کھڑے تھے؟
1: جی جی,
2: وہ اس لیے کھڑے تھے کہ وہ محبت سے سب کو ملتے ہیں, وہ پیار سے ملتے ہیں, ادب سے ملتے ہیں, چھوٹا ہو, بڑا ہو, بزرگ ہو, کیسا بھی ہو, مزدور ہو یا کوئی بہت بڑا سرمایہ دار ہو. یہاں تو ایک سرمایہ دار تھا, میں اس کا نام نہیں لینا چاہتا, وہ ایئرپورٹ کے قریب رہتے تھے, وہ اپنی دوستی قائم کرنے کے لیے, ان سفیر کو بھی میں جانتا ہوں, یہاں مشتاق مہر بھی آئے تھے, وہ تو سلام نہیں لیتے تھے, بات نہیں کرتے تھے. 14 اگست کا دن منایا جا رہا ہے, ایک فیملی اپنے بچے کو لے کر مشتاق مہر کے پاس گئی کہ 27-28 ٹیمپریچر ہے, آپ نے ٹیبل کے اوپر کوئی پانی وغیرہ بوتلیں وغیرہ کوئی جگ نہیں رکھا. کہتا ہے وہ میرا سٹاف کھڑا ہے, ان کو جا کے پوچھو مجھے کیوں کہتے ہو. یہ مشتاق مہر کے لفظ اسلم نے سنے ہوئے ہیں اور سچی بات کر رہا ہوں میں, وہ فیملی اور بچہ آج بھی دکھا سکتا ہوں. انہوں نے انہیں عوامی سفیر امبیسڈر کا خطاب اس لیے دیا گیا ہے کہ انہوں نے اپنے سٹاف کے ساتھ خود بہت محنت کی ہے, کام کیا ہے. جیسے سکندر نے کہا تھا, راجپوت نے جب 14 اگست منایا ویلبی میں 14 اگست کے دن, کہ کچھ باتیں جو ہیں سرکاری ہوتی ہیں وہ پبلک میں کری نہیں جاتی, یہ بہت کام کیا ہے انہوں نے. یہ رہیں جائیں, راجپوت نے کہا ہے کہ ہم خط لکھیں گے کہ 2 سال کا ٹینور اور دے دیا جائے, یہ کام کرنے والے آدمی ہیں, یہ سولجر سپاہی اور افیسر ہیں. میں نے ان کو یہ خطاب دیا ہے, یہ اپنے بائی گریڈ کے بہت بڑے افیسر ہیں اور بہت کام کرنے والے, لیکن سولجر میں اس لیے کہتا ہوں کہ لوگ قطار میں سلام لینے کے لیے, تصویریں بنوانے کے لیے, میرے پاس 150 فوٹو ہیں, ایک ایک آدمی کی میں نے 10-10 تصویریں اتاری ہیں. یار وہ جفیاں پا رہے ہیں, ساتھ مل کے کھڑے ہو رہے ہیں, تو بیوروکریٹ تو اپنے ساتھ گناہ سمجھتے ہیں اگر کوئی دوسرا آدمی کھڑا ہو جائے, وہ مونڈے سے مونڈا لگا کر کھڑے. میری تصویر دیکھ لو کیسے کھڑے ہیں میرے ساتھ, آپ کی دیکھ لو, آپ کے بچے کی دیکھ لو. اس لیے ان کو
1: حاجی صاحب وہ تصویر بڑی ہائی لائٹ ہوئی ہے,
2: یہ عوامی ہیں, یہ عوامی سفیر ہیں.
1: حاجی صاحب آپ بھی تو عوامی تھے نا, جوڑا بن گیا عوامی.
2: یہ وفادار ہیں وطن کی خاطر, انہوں نے جو مثال دی, اب میں اس کی وضاحت کر دیتا ہوں. واہگہ بارڈر پر وہاں جب تقریب ہوتی ہے تو اس بابے کا, بزرگ کا, بوڑھے کا, جن کی 84 پتہ نہیں عمر ہے, 90 سال ہے, انہوں نے اپنی تقریر میں وہاں سینکڑوں آدمی تھے, میں ہزاروں تو نہیں کہتا لیکن سینکڑوں تھے, کرسیاں بھری ہوئی تھیں, خواتین اور بچے ادھر کرسیوں میں بھرے ہوئے تھے, لوگ فٹ پاتھ پہ کھڑے تھے, بلڈنگ کے پاس کھڑے تھے, کار پارکنگ کی جگہ پہ کھڑے تھے. انہوں نے جو مثال دی کہ اس بزرگ کا سارا خاندان جنگ آزادی میں شہید ہوا ہے, لبنان کے 32 افراد پتہ نہیں کتنے شہید ہوئے ہیں, ایڈی بٹ کے 2 حقیقی بھائی شہید ہوئے ہیں, انہیں یہ پتہ ہے, وہ اس جذبے کو جانتے ہیں. اس لیے عوامی سفیر انہیں کہنا, میں سمجھتا ہوں یہ لفظ ان کی شان کے مطابق چھوٹا بنتا ہے, بہت چھوٹا بنتا ہے. یہاں سب کو ایک لیٹر لکھنا چاہیے کہ ہمیں آج تک ایسا سفیر نہیں ملا کہ جو چھوٹے سے لے کر بزرگ تک مسافہ کرتا ہے تصویر بنانے کے لیے. لوگ آتے ہیں, وہ نہیں جاتے, ہم پکڑ کر لاتے ہیں, پلیز ہماری ایک فوٹو بنا دیں, کیونکہ آپ کے متعلق دل میں اللہ تعالیٰ نے محبت ڈالی ہے. ہم تو انسان ہیں, آپ بھی میں بھی انسان ہوں, یہ محبت اللہ تعالیٰ نے ڈالی ہے, تو لہٰذا وہ خوشی خوشی تصویریں بناتے ہوئے بھی بعض اوقات یقین جانو کہ لوگ کیمرہ لے کر بھاگ رہے تھے ان کی طرح,
1: کوئی شک نہیں.
2: اور کتنا اچھا بچوں نے ملی نغمہ گایا,
1: ایسا پہلی دفعہ بچوں نے ملی نغمے گائے, اور جو 3 بچیوں نے مل کر پڑھ,
2: دیکھو بچوں کے لباس دیکھو,
1: لباس
2: وہ جو وہاں پر ڈینش امبیسڈر صوفے پر اپنے خاوند کے ساتھ بیٹھی ہوئی تھی, उसने बड़ी तवज्जो से बात सुनी है, उनको समझ आई या नहीं आई। और जाते हुए राजा साहब ये देखें, मुल्कों की तरक्की ऐसे एम्बेसडरों से होती है जो इस वक्त मौजूद हैं।
1: ठीक
2: है, डैनिश एम्बेसडर जो इस्लामाबाद में है अपने हस्बैंड के साथ, मैं और जफर गुलोकार बाहर खड़े थे, दोनों ने साइकिल निकाली और साइकिल पर अपने घर गए
1: हैं। आई साहब आपका बहुत शुक्रिया, सारा दिन आप मसरूफ
2: रहे। मैं राजा अफराज साहब को मुबारकबाद देता हूँ, उनके पास फुल मंडेट था और उन्होंने मंडेट का हक भी अदा किया है। और एक बात राजा साहब मैं ये जरूर कहूंगा कि हम पहले इतना साफ उर्दू में बात नहीं करते थे, राजा फराज साहब मुझसे अच्छी उर्दू बोलते हैं।
1: माशाल्लाह, मुबारक जी, मुबारक। बहुत शुक्रिया।
2: अल्लाह
0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।

0: उनसे जो रीजन में है वो रीजन से मुतल्लिक अपनी गुफ्तगू करते हैं। जाहिर है हर बंदे का एक अपना डोमेन है, सियासी लोग हैं जो वो सियासी बातें करते हैं, जो मजहबी लोग हैं वो मजहबी बातें करते हैं। बाज़ लोग ऐसे भी होते हैं जिन पर अल्लाह का फजल होता है, जो हर लिहाज से जिनमें बहुत सारी सलाहियतें होती हैं, तो वो बहुत सारे मौजूदात पर अपनी गुफ्तगू करते हैं। और ये दुरुस्त है कि कोई भी बात है जो वो जब अपने पसे मंजर उसका है जो वो जानना जरूरी होता है, और बाज़ औक़ात इस तरह है कि सुनी सुनाई बातें हैं जो वो भी गैर मुसद्दका होती हैं चूंकि उनमें भी कोई सच्चाई नहीं होती। तो बहरहाल मैं आपकी बात से इत्तेफाक करता हूँ, कोई ऐसी बात मुझे तो आपके इंट्रो में कोई ऐसी बात नजर नहीं आई जिस पे मैं कह सकूँ जी कि ये सही नहीं है।
1: शाह साहब, इस दफ़ा पहली दफ़ा हमने देखा है कि 14 अगस्त के हवाले से कोई 8-9 प्रोग्राम हुए हैं, जो बंदे एक दो तीन को ही समझते हैं कि ये जो प्रोग्राम हुए हैं, एक दो तीन बंदों उस जगह पे हैं, 8-9 प्रोग्राम हुए, कहीं तादाद बहुत थोड़ी थी, कहीं उससे ज़्यादा थी, कहीं उससे ज़्यादा थी, कहीं बहुत ज़्यादा थी, कहीं उससे भी ज़्यादा थी। और जो सबसे ऑफिशियल फंक्शन था वो था पाकिस्तान अम्बेसी का फंक्शन था, वो भी उस भरा हुआ था, कसीर तादाद में लोग वहाँ मौजूद थे। और जो सबसे खुशी की बात है शाह साहब, पाकिस्तान की सफ़ीर जो हैं, डेनिस सफ़ीर हैं, वो भी मौके पर मौजूद थी और आप भी वहाँ मौजूद थे।
0: जी अल्हम्दुलिल्लाह, जैसे आपने कहा, मेरी हर मुमकिन कोशिश होती है कि जो भी अवामी इज्तिमा हो जिसमें इज्तमाईयत हो, वो मजहबी प्रोग्राम हो, सियासी हो या कोई भी हो, अगर मेरी सेहत इजाज़त दे, मैं कहीं मसरूफ ना हो, तो मेरी हमेशा अल्हम्दुलिल्लाह कोशिश होती है कि मैं उसमें शामिल हूँ। और जहाँ तक हमारे ये जो कौमी त्योहार हैं, ये चूंकि हमारे लिए, मैं समझता हूँ कि हमारे लिए ये बहुत जरूरी है कि इनमें हम शमूलियत इख्तियार करें, चूंकि इससे एक तो हमारा जो हमारी इज्तमाईयत है, एक दूसरे के साथ हमारा ताल्लुक है, और ये इजहार होता है कि हम अपने मुल्क के साथ कितने वफादार हैं, अपने मुल्क की मोहब्बत हमारे दिलों में कितनी है, अपने मुल्क से जो मुतालिका प्रोग्राम होते हैं हम उनमें शामिल होकर अपनी मौजूदगी का, अपने वतन से मोहब्बत का इजहार करते हैं। आपने बिल्कुल दुरुस्त कहा जी, इस दफा मैंने भी देखा है कि काफी सारे प्रोग्राम हैं जो हुए हैं, और मैं जिस जिसने भी प्रोग्राम किया है, पाकिस्तान से मुतालिका, यौम आजादी से मुतालिका, उन सबको मुबारकबाद पेश करता हूँ। उनकी तादाद अगर किसी की तादाद कम रही है तो वो भी, और अगर किसी की तादाद ज्यादा रही है तो उनको भी, और जिनकी तादाद बहुत ज्यादा रही है उन सब, वो सारे लायक मुबारक और लायक तहसीन इसलिए हैं कि उन्होंने इनिशिएटिव लिया है। अब हर बंदा है जो उसकी अपनी अपनी कैपेसिटी होती है कि वो किस तरह का प्रोग्राम करना चाहता है। दूसरा ये होता है कि आपने मेहमानों को, किन को आपने सिलेक्टिव गेस्ट एंड रखा हुआ है कि हर कोई आ सकता है, तो जो तादाद लोगों के शामिल होने की, वो इस बात पर मुनहसर होती है कि उस प्रोग्राम का स्ट्रक्चर क्या है। तो बहरहाल मुझे जिन प्रोग्रामों में मुझे शामिल होने का मौका मिला है उनमें बिला शक व शुबा, आपने कहा जी, पाकिस्तान अम्बेसी का प्रोग्राम है, जो बड़े सालों के बाद खुशी हुई देखकर कि इस दफा जितनी कुर्सियां रखी गई थी वो सारी उन पर लोग बैठे हुए थे, ख्वातीनों हजरात दोनों जानिब पे, और जितने लोग बैठे हुए थे तकरीबन तकरीबन उतने लोग हैं जो वो खड़े भी थे। तो इस बात की मुझे खुशी है कि बहुत सारे लोगों ने इस दफा इस प्रोग्राम में शामिल होकर अपनी मोहब्बत का सबूत दिया है। अब इसके इसके मुहर्रिकात क्या हैं, अच्छी बात है लोगों का वापस आना, चूंकि हमने बहुत सारे प्रोग्राम ऐसे भी देखे हैं, आप भी तकरीबन अम्बेसी के हर प्रोग्राम में आप भी शामिल होते हैं, तो ये हमारा जाती तौर पर तजुर्बा है, तजिया है कि बहुत सारे प्रोग्राम ऐसे भी देखे हैं जिनमें आधी कुर्सियों पर लोग बैठे होते थे, इवन के आधी कुर्सियां जो वो खाली हुआ करती थी, और आज जो कल का हमारा प्रोग्राम था अल्हम्दुलिल्लाह, उसमें परसों वाले जुमा वाले प्रोग्राम में अम्बेसी में जितने, जैसे मैंने गुजारिश की कि जितने लोग कुर्सियों पर बैठे हुए थे उससे ज्यादा तकरीबन उतने लोग हैं जो वो खड़े भी थे, जिनके लिए बैठने के लिए, जाहिर है अम्बेसी का एक उनका अपना निजाम है, उनका अपना इंतजाम है, तो महदूद नशिस्तें थी, तो मैं समझता हूँ कि, और किसी बंदे को मैंने ये नहीं कहते हुए सुना जी कि मुझे कुर्सी नहीं मिली, और मैंने देखा है कि जो बुजुर्ग लोग आते थे उनको बाकायदा तौर पे इज्जत के तौर पे नौजवान है जो वो अपनी सीट छोड़कर उनको कुर्सियां देते थे, जो मैं समझता हूँ बहुत खुशी की बात है। और जैसे आपने जिक्र किया जी कि इस दफा हमारे सिर्फ ये है कि पाकिस्तान के एम्बेसडर साहब हैं, जो वो ही नहीं बल्कि जो डेनिश एम्बेसडर पाकिस्तान में है माया मॉर्डनसन, वो भी इस दफा मौजूद थी। और बड़ा अच्छा लगा जी कि हमारे दोनों ममालिक के जो एम्बेसडर्स हैं वो पाकिस्तान के यौम आजादी के प्रोग्राम में बयक वक्त मौजूद थे। और ये बहुत अच्छी बात है, और इस तरह के जो प्रोग्राम है उनमें लोगों की शमूलियत है जो वो अगर जितने लोग ज्यादा आएंगे उससे प्रोग्राम की खूबसूरती में इजाफा होता है, लोगों के जज्बात और अपनी मोहब्बत मुल्क के साथ है जो उसका इजहार होता है। तो बड़ी खुशी हुई देखकर, बहुत ज्यादा लोग थे अल्हम्दुलिल्लाह।
1: शाह साहब आपने एक भी देखा है, ये हिस्ट्री भी हम लोगों को बता दें कि कम्युनिटी फोरम के प्रोग्राम या कायद अज़म रहमतुल्लाह अलैह की सालगिरह के हवाले से जितने भी प्रोग्राम हुए, कोई शायद ही कोई प्रोग्राम हो जिसमें आप जो है खुद वो मौजूद नहीं थे।
0: जी बिल्कुल, आपकी बात दुरुस्त है। और मैंने ये बात जो थोड़ी जानबूझ के इस पर ताखीर की, मैंने कहा कि मैं जरा बाकी जो मामलात हैं उन पे गुफ्तगू कर लें तो उसके बाद इस जानिब भी आते हैं, क्योंकि एक मुबारकबाद है जो वो आपके लिए भी ड्यू है जो मैं जरूर पेश करना चाहूंगा। लेकिन उससे पहले जिस जानिब आपने इशारा किया कि हजरत कायद आजम का जो 25 दिसंबर का यौम पैदाइश का प्रोग्राम हर साल आप जिसका इनेकाद करते हैं, अल्हम्दुलिल्लाह मैं हमेशा उसमें शामिल हुआ हूँ और हमेशा शामिल होकर, बल्कि मैंने अक्सर औकात अपने तजावीज है जो वो भी आपके सामने रखी है जी कि इस प्रोग्राम के लिए हमें कौन कौन सी तजावीज जो मैं दे सकता था वो भी मैंने आपको दी कि इसको किस तरह बेहतर किया जा सकता है उस हवाले से। तो अब चूंकि बात हजरत कायद आजम के उनके यौम पैदाइश के प्रोग्राम से मुतालिक चल निकली है, तो चूंकि इस मरतबा ये 150 साल हैं जो वो मुकम्मल हो रहे हैं जनाब कायद आजम के यौम पैदाइश को, और इसी सिलसिले में मुझे बहुत खुशी है कि मैंने पाकिस्तान एम्बेसी के प्रोग्राम में ये भी देखा कि आपको इसी वजह से आपको एक एजाजी शील्ड है जो वो सफारतखाना पाकिस्तान की तरफ से दी गई है, जिस पर मैं आपको मुबारकबाद पेश करता हूँ। और मैं समझता हूँ कि ये आपने जो काम किया है कायद आजम साहब के यौम पैदाइश के हवाले से हर साल प्रोग्राम करने का, ये उसके इजहार तशक्कर के लिए उसका ऐना खेल से जिसको डेनिश में कहते हैं एक्नॉलेजमेंट के आपने कोई काम किया तो उसे तस्लीम किया गया है एम्बेसी की जानिब से, तो उस पर मैं आपको मुबारकबाद पेश करता हूँ।
1: बहुत शुक्रिया शाह साहब, ये आपका प्रोग्राम था, आपकी मुबारकबाद बनती है, आप हमारे साथ ही हैं, हमेशा हमारे साथ होते हैं। शाह साहब देखे ना, पिछली दफ़ा जब गालबन कुछ थोड़ा ही 2-3 हफ्ते पहले भी आपसे प्रोग्राम हुआ था आपके कामों का, कि आप अक्सर अपने कामों का जिक्र नहीं करते थे।
0: जी जी,
1: तो वो मैं कहता हूँ जो बात टाउन हॉल की पार्लियामेंट में बात होती है वो जो लोग जाते हैं वो देख लेते हैं, जो नहीं जाते जी, वो जी, जो बंद कमरों में बैठकर बातें होती हैं टोटली तब्दील हो जाती है बात जो है ना
0: जी,
1: तो जो पिछली दफा गालबन आप पहली दफा अपनी इस टेन्योर में जो अपनी जो अपना टाउन हॉल की या कम्यून की पीरियड है आपके हैट्रिक मुकम्मल होने के बाद, पहली दफा आप इतना खुलकर बोले थे।
0: जी बिल्कुल, आपकी बात दुरुस्त है, और मुझे आपने भी मुझे ये कहा था जी कि मैं ये चीजें जो ये बयान करूं, कुछ और दोस्तों ने भी कहा था, और इस मरतबा ये मेरी एक लिहाज से मजबूरी बन गई थी कि मैं उन बातों का इजहार करता, वरना आप जानते हैं कि मैंने कभी कोई काम जो मैंने अपनी कम्युनिटी के लिए किया है मैंने कभी उसका क्रेडिट लेने की कोशिश नहीं की। लेकिन इस दफा बदकिस्मती से किसी जानिब से कि ये सवाल उठाया गया था कुछ दोस्तों की जानिब से जी कि उसने किया क्या है, उसको इतने साल हो गए, 4 मरतबा कामयाब हो चुका है कमून के इलेक्शन में, मेरे मुतालिक ये जो कहा गया था कि उसने किया क्या है, तो आपने भी मुझे कहा जी कि मैं इन चीजों को बताऊं हाईलाइट करूं, तो मैंने कुछ कम ही चीजें बताई थी। मेरे पास राय साहब अल्हम्दुलिल्लाह मुझे बताने के लिए मेरे पास बहुत कुछ है, और मैं ये भी जुर्रत के साथ कह सकता हूँ कि अल्लाह का बड़ा एहसान है कि मैंने ये भी कहा था कि डेनमार्क में कोई भी शख्स जिसने कोई को खड़ा होकर मेरा ग्रेबान पकड़ सकता है, अगर किसी बंदे ने मुझे कोई काम कहा हो और मैंने उसके साथ में चला ना हूं, उसका काम हुआ है या नहीं हुआ वो मेरे इख्तियार में था या नहीं था, लेकिन अल्हम्दुलिल्लाह मैं ये कहने में बड़ी जुर्रत के साथ कह रहा हूँ कि कोई बंदा आए और मेरे सामने खड़ा होकर कहे कि मैंने इसको ये काम कहा था और इसने मेरे साथ तआमुन नहीं किया। अल्हम्दुलिल्लाह, मैंने हर शख्स के साथ तआमुन किया जिसने मुझसे, और लेकिन ये मैं मुनासिब नहीं समझता कि मैं लोगों को बताता फिरूं कि मैंने ये किया, मैंने ये किया, मैंने फलां बंदे की ये मदद की, फलां बंदे की ये मदद की। तो चंद ऐसी चीजें पर्सनल लोगों के जो मामलात मैंने हल किए हैं या जिनकी मैंने मदद करने की कोशिश की है, उससे हटकर मैंने सिर्फ वो जो पब्लिक इंटरेस्ट की चीजें थी उनमें से भी मैंने आधी चीजें जो वो बयान की थी। अल्हम्दुलिल्लाह, सुम्मा अल्हम्दुलिल्लाह, मुझे फख्र है इस बात पर कि कम्युनिटी ने जो मुझ पर एतमाद का इजहार किया था, मैं अल्हम्दुलिल्लाह मैंने उसका हक अदा करने की कोशिश की है। और मेरे क्रेडिट पर अल्हम्दुलिल्लाह बहुत सारी ऐसी चीजें लिखी हुई हैं। कोई माने या ना माने, मुझे किसी की एक्नॉलेजमेंट चाहिए नहीं, मुझे किसी का सर्टिफिकेट नहीं चाहिए, मुझे कोई शील्ड नहीं चाहिए, एजाजिया नहीं चाहिए, मुझे किसी की जानिब से एजाज नहीं चाहिए। बस मेरे लिए, मेरा ज़मीर मुतमईन है कि जिस बंदे ने मुझसे किसी काम के लिए, मुआवनत के लिए कहा है, अल्हम्दुलिल्लाह मैंने उसके लिए कोशिश शुरू की है। अब मसला जिस जाने आप इशारा कर रहे हैं, इसमें कोई दो राय नहीं है कि एक बंदा अगर किसी जगह पर जाता नहीं है, मिसाल के तौर पे हमारे कितने लोग हैं, जो मैं अपनी मिसाल ले लेता हूँ कि हमारे कमून की हर महीने में एक ऑफिशियल मीटिंग ऐसी होती है जिसमें हर बंदे को आने की इजाजत होती है, जो हमारा ओपन टाउस ऑर्डन होता है उस तक वो बैठ सकते हैं, वो एक घंटा उसमें लगे, दो घंटे लगे, बल्कि वो तो हम लाइव स्ट्रीम भी करते हैं वन पिक मून से। तो अगर किसी बंदे ने वहां पर आकर मेरा प्रोग्राम, वहां पर हमारी जो मीटिंग्स हैं उसमें किसी ने आके देखा ही नहीं है कि वहां पर क्या होता है, तो उसे कोई हक नहीं पहुंचता कि वो कहीं बैठकर, तो बंद कमरे में बैठकर या कहीं और बैठकर वो ये कहता है फ्रेजी के कमून में होता कुछ नहीं। इसी तरह अगर कोई शख्स जिसने आपका प्रोग्राम नहीं देखा, जो प्रोग्राम आप हर साल करवाते हैं, तो उसे कोई हक नहीं पहुंचता कि वो बाहर बैठकर कहे जी किस बंदे ने किया कुछ नहीं है या राजा साहब ने कुछ नहीं किया। तो मैं समझता हूँ ये बददियंती होती है कि आप यकीनन जिस बंदे ने कोई अच्छा काम किया है उसका इजहार करना चाहिए और उसको एक्नॉलेजमेंट देनी चाहिए और उसकी हौसला अफजाई करनी चाहिए ताकि वो अगली दफा उससे बढ़कर, अगर मैं उसमें कोई तामुन नहीं कर सकता तो मुझे उसकी सिर्फ तनकीद करने का, मैं समझता हूँ कि ये गैर मुनासिब और गैर जमहूरी रवैया है और ये इंसान की ज़हनियत का आकाश होता है कि इंसान अपनी जानिब से उसका सोच का लेवल क्या है, ये जाहिर करता है जब इंसान किसी पर बिला वजह तनकीद करता है या उसे हद से तनकीद बनाता है।
1: शाह साहब, बच्चों की स्कूल की छुट्टियां ख़त्म होगी, स्कूल भी शुरू हो गए, नई क्लासें भी आ गई और कॉलेज भी जो है, बच्चे बच्चियां जो है उन्होंने कॉलेज को भी, जिमनेजियम को भी जो है वो ज्वाइन कर लिया, मुख्तलिफ जो है वो जगहों पे गई, कॉलेज पे गई, तो शाह साहब ये चीज़ें आप देखते रहते हैं, चूँकि आप बच्चे खुद पढ़े लिखे हैं, आप सारे प्रोसेस से ये सारी चीज़ों से गुजरे हुए हैं या गुजर भी रहे होंगे, तो शाह साहब आप इनके बारे में, हमारे मुस्तकबिल, जो हमारे बच्चों का मुस्तकबिल है, और हमने देखा कि हम ज़्यादा अब सोशल मीडिया को और बहुत ज़्यादा हम कहीं सियासत में तब्दील हो जाते हैं, तो शाह साहब हमारा अगर देखा जाए तो हमारे बच्चों का क्या मुस्तकबिल, आने वाला जो वक्त है वो कैसा होगा?
0: राय साहब, जब हम अपने बच्चों को देखते हैं तो बहुत सारे ऐसे बच्चे हैं जिनको देख कर बहुत खुशी होती है कि आला तालीम याफ्ता हमारे बच्चे हैं। आप किसी भी जगह चले जाएं, आपको हमारे बच्चे आला उदू पर फाइज नजर आते हैं। आप अस्पताल में चले जाएं, आप किसी और जगह चले जाएं, आप जितने ऑफिसेज हैं उनमें चले जाएं, तो अल्हम्दुलिल्लाह। आप स्कूल में चले जाएं, टीचर हमारे बच्चे हैं, लेबोगंट हमारे बच्चे हैं, स्वीप लाश के हमारे बच्चे हैं, डॉक्टर्स हमारे बच्चे हैं, वकील हमारे बच्चे हैं। लेकिन एक जानब जहां पर हम देखते हैं कि हमारे मुआशरे में एक बदकिस्मती से जो हालात बन रहे हैं उसमें जो अदम बर्दाश्त का उनसर है ये भी आ रहा है, और जिसकी वजह से लोग एक दूसरे को बर्दाश्त नहीं कर पाते और फिर लड़ाइयाँ होती हैं। फिर उसकी वजह से अब ये है कि वो जैसे वो मिसाल दी जाती है कि एक मछली पूरे तालाब को गंदा करती है, तो ऐसी सूरत में अगर एक गैर मुल्की बच्चा है, वो पाकिस्तानी हो, वो अफगानी हो, वो किसी और मुल्क से हो, अरबी हो, तुर्की हो, तो जब कोई गैर मुल्की है जो वो एक कोई गलत काम करता है तो वो स्टैंप है जो वो तमाम माशरे के ऊपर, उस सारी कौमियत के ऊपर, सिर्फ पर्सनल एक बंदे की वजह से नहीं, जिस तरह अगर कोई मुसलमान को गलत काम करता है तो इस्लाम बदनाम होता है। ये नहीं कहा जाता जी कि फलां बंदा, अगर मैंने ये गलत काम किया तो उसका इल्जाम मुझ पर होना चाहिए, लेकिन यह कि मेरी कम्युनिटी उसकी जिम्मेदार नहीं है मेरे आमाल की। लेकिन उर्फ़े आम में एक बंदे का जुर्म है या उसकी गलती है जो उसको पूरे मुआशरे पर मुसल्लत किया जाता है, और ये बदकिस्मती से हमारी जो है एक साल से हमारी पॉलिटिकल सिचुएशन जो चल रही है उसकी वजह से, और उसमें फिर मजहब के मसाइल भी आ जाते हैं, उसमें हमारी एक اسلامی تنظیم ہے جس کے بارے میں اب اس پر پابندی لگانے کے بارے میں بڑا بڑا شور ہو رہا ہے. ان کا ایک اپنا طریقہ کار ہے, ان سے آپ کو اتفاق ہو سکتا ہے یا اختلاف ہو سکتا ہے. میں ان کے ساتھ ذاتی طور پہ متفق نہیں ہوں ان کے ایجنڈے کے ساتھ, یہ میرا حق ہے. لیکن میں یہ بھی دیکھنے میں ہمارے میں آ رہا ہے کہ ان کی طرف سے بھی ہمارے جو اسکول اور کالجز کے بچے ہیں ان کو انفلوئنس کرنے کی کوشش کی جاتی ہے. اور پھر دوسری جانب سے جب ہمارا کوئی ایک آدھ بچہ, جس طرح میں نے پہلے گزارش کی, کوئی غلط کام کرتا ہے تو سارے معاشرے پر اس کے اثرات ہیں جو وہ مرتب ہوتے ہیں اور تمام اس کمیونٹی کو مورد الزام ٹھہرایا جاتا ہے. تو ایسی صورت میں ہمیں اپنے بچوں پر, یقیناً بچے چھوٹے ہوں یا بڑے ہوں, والدین کی ذمہ داری ہے کہ ہم اپنے بچوں کی ایکٹیویٹیز پر نظر رکھیں, اور یہ ہماری اخلاقی ذمہ داری ہے کہ ہم اپنے بچوں کے بارے میں, چونکہ جس طرح ہمارا دین ہمیں بتاتا ہے, ہم سمجھتے ہیں کہ ہم نے بچے پیدا کر دیے تو ہمارا کام ختم ہو گیا, ایسی بات نہیں. نبی پاک صلی اللہ علیہ وسلم کی حدیث مبارکہ ہے کہ کلکم راع و کلکم مسئول عن رعیته, ہر شخص ہے وہ اس چرواہے کی طرح ہے جو اپنی بھیڑ بکریوں کا ذمہ دار ہوتا ہے, ان کا خیال رکھتا ہے. تو ہر انسان کی جو اولاد ہے, اس کا گھر ہے, اس کی رعیت ہے, اور اس کے بارے میں میں اور آپ جو گھروں کے ذمہ دار ہیں, ان سے فقط اپنے بارے میں سوال نہیں ہوگا, ان سے اپنے گھر والوں کے متعلق بھی پوچھا جائے گا, چونکہ وہ بھی ذمہ دار ہیں. تو مجھے اور باقی سب کو بھی, ہم کو اپنی اولاد کے بارے میں بھی ذمہ دار ہیں ہم, تو ہمیں اس بارے میں محتاط رہنا چاہیے, ہمیں احتیاط کرنی چاہیے, ہمیں دھیان رکھنا چاہیے کہ ہمارے بچے ہیں جو, ان کا اٹھنا بیٹھنا کن لوگوں کے ساتھ ہے, ان کی تعلیم کیسی جا رہی ہے, ان کو دینی تعلیم کے ساتھ ضرور آراستہ کریں, چونکہ جب دین سیکھیں گے بچے تو ان میں اخلاق ہے جو وہ دین سکھاتا ہے. تو جن کے بچے دین کی طرف مائل ہیں, آپ دیکھتے ہیں وہ والدین کے سامنے ہاتھ باندھ کے کھڑے ہوتے ہیں, والدین کا ادب کرتے ہیں. تو اس لیے بچوں کو اپنی مساجد کے ساتھ اٹیچ کریں, ان کو دین کے بارے میں معلومات ہیں, جو چونکہ جو انٹرنیٹ ہے یا سوشل میڈیا, اس کے اوپر جتنی چیزیں ہیں وہ اتھینٹک نہیں. وہاں پر تو ایون کہ اگر قرآن بھی ایسے موجود ہیں سوشل میڈیا کے اوپر جن میں تحریف کی گئی, جن میں غلط بیانی کی گئی, یعنی قرآن کے ساتھ بھی اس طرح ہوتا ہے, ظاہر جو اسلام کے دشمن ہیں وہ اس طرح کے کام یقیناً کرتے ہیں. تو مسائل ایسے ہیں جن کو ہم بجائے اس کے کہ ہم کسی اتھنٹک عالم دین سے پوچھیں, ہم گوگل کرنا شروع کر دیتے ہیں, ہر مسئلے کا حل ہم خود نکالنے کی کوشش کرتے ہیں. تو اس میں تو ہر قسم کے سوالات اور ہر قسم کے جوابات موجود ہیں, جن سے میں سمجھتا ہوں کہ ہمیں احتیاط کی ضرورت ہے, اور ہمیں احتیاط کرنی چاہیے اس میں اور والدین کی چونکہ براہ راست ذمہ داری ہے, تو میں سمجھتا ہوں کہ والدین کو اپنے بچوں کی تعلیم ہے, جو تعلیم انسان کو اچھا انسان بناتی ہے, اور اس کے ساتھ تربیت, چونکہ دو چیزیں یہاں پر, یہ ہم سمجھتے ہیں کہ جس کے بچے پڑھ گئے ہیں وہ بڑے تعلیم یافتہ ہو گئے, تعلیم میں ایک چیز ہے, اس کے ساتھ تربیت کی بڑی ضرورت ہے, اور تربیت والدین کا اخلاقی فرض ہے, اور اس کو ہم اپنے بہتر طریقے سے کر سکتے ہیں اگر ہم اپنے بچوں کو دین کی تعلیم دیں گے, تو دین کی وجہ سے ہمارے بچے ہیں جو, ان کے اندر اخلاق پیدا ہوگا, ان کی تربیت اچھی ہوگی. تو میں سمجھتا ہوں یہ ہماری ذمہ داری ہے, جس سے ہمیں بھرپور طریقے سے اس پر توجہ دینے کی ضرورت ہے.
1: شاہ صاحب آپ نے بڑا بجا فرمایا. شاہ صاحب ایک چیز جو دیکھی ہے, جو ایک دو دن میں نے انالائز کیا اپنے سورسز سے بھی اور اپنے دوستوں ساتھیوں سے پوچھ کر بھی, کہ جب بھی ان سے پوچھا جائے آپ ذمہ دار ہیں, آپ ذمہ دار ہیں, آپ ایسی جگہ پہ بیٹھتے ہیں, ایسے بھی لوگوں سے پوچھا جائے تو یار کہتے ہیں کہ یہ جو قانون میں سختیاں ہوئی ہیں, باتیں تو بڑی اٹھاتے ہیں, گاڑی ہم غلط پار کرتے ہیں, تنقید ہم کرتے رہتے ہیں, تو یہ جو سخت قانون بنے ان کا ذمہ دار کون ہے؟ تو ہر ذمہ دار بندہ شاہ جی کہتا ہے کہ یہ ہماری اپنی غلطیاں ہیں.
0: جی اس میں درست ہے, اس میں بہت ساری چیزیں, ایک تو یہ کہ ہمارے ہم بعض معاملات ایسے ہیں جن میں ہم خود ذمہ دار ہیں, اور بعض معاملات ایسے ہیں جن کی وجہ سے ہمارے خلاف جو قانون سخت کیے جاتے ہیں اس میں بہت سارے عوامل ہوتے ہیں. اس میں یہ ضروری نہیں ہے کہ ہم سارے کا سارا الزام ہے جو وہ ہمارے سارے ہو کہ ہماری وجہ سے ہو, ہم اس میں ذمہ دار ضرور ہو سکتے ہیں, لیکن کچھ اور معروضی حالات بھی ہوتے ہیں, یعنی ملکوں کے حالات ہیں. مثال کے طور پہ جس طرح اس وقت یورپ میں ایک مسلمان, یعنی مسلم بالخصوص مسلمانوں اور غیر ملکوں کے خلاف جو محاذرائی ہو رہی ہے, جو سینٹیمنٹ, جو لوگوں کا نظریہ بن رہا ہے, جو لوگوں کے خدشات ہیں, جس طرح آپ نے دیکھا کہ دو ہفتے پہلے وہ جو اسپین کا جو موراکو کا حصہ ہے, بنیادی طور پر تو وہ موراکو کا حصہ ہے جسے کالونیزم کے زمانے میں اسپین نے اس پر قبضہ کیا تھا, سیوٹا جو شہر ہے, جہاں پر وہ کچھ 50-60 ہزار کے قریب تارکین وطن ہیں جو وہ وہ سمندر کے راستے وہاں پر داخل ہو گئے, اور اس کی وجہ سے ڈنمارک میں یہاں پر جو ہماری تارکین وطن کی مخالف سیاسی جماعتیں ہیں انہوں نے آسمان سر پہ اٹھا لیا, جی وہ خدا کے بندوں کہاں اسپین ہے اور وہ 13 کلومیٹر کا درمیان میں سمندر ہے, اگر وہ یورپ میں کہاں پہ پہنچیں گے, وہ ایک حصہ ہے, وہ تو ہے ہی افریقہ میں جہاں پہ وہ داخل ہوئے, ایک انکلیو ہے چھوٹا سا, ایک علاقہ ہے جہاں پر وہ داخل ہوئے, لیکن انہوں نے آسمان سر پہ اٹھا لیا جی کہ یورپ میں یہ آ رہے ہیں جی یہ, اور چونکہ وہ بالخصوص وہ موراکو کی طرف سے داخل ہو رہے ہیں تو اس لیے وہ سمجھا جاتا ہے جی کہ یہ مسلمان ہیں. اور بعض لوگوں نے تو اب ہمارے سامنے تو یہ ہے جی کہ وہ تارکین وطن ہے, مہاجرین ہیں جو بھاگ کے وہاں پر آئے ہیں. اب اس کے بارے میں بھی بہت ساری قیاس آ رہی ہیں کی جا رہی ہیں کہ یہ کوئی پری پلانڈ پلان تھا جس کو بڑی طاقتوں کی آشیرواد حاصل تھی, جنہوں نے یہ کچھ معاملات سے توجہ ہٹانے کے لیے یہ اس طرح کے معاملات کیے. تو ہمارے اس میں کوئی شک نہیں کہ بعض معاملات ہیں, جس طرح آپ نے کہا کہ ایک بندہ ہے جو غلط جگہ پہ گاڑی پارک کرتا ہے اور پھر اسے اگر جرمانہ ہوتا ہے تو پھر کہتا ہے جی یہ گورنمنٹ نے ہمارے ساتھ زیادتی کی ہے, یا کمون کی جانب سے, یا پارکنگ سیلس کے بجو اس نے زیادتی کی ہے. بھائی آپ اگر غلط جگہ پر گاڑی پارک نہیں کریں گے تو آپ کو جرمانہ نہیں ہوگا, تو ایسی صورت میں اگر ہم کوئی غلط کام نہیں کریں گے تو یقیناً ہم سیف سائڈ پہ ہوں گے. اب مثال کے طور میں اس کی ایک چھوٹی سی مثال آپ کو دیتا ہوں, ہمارے کمون میں بہت سارے مسائل ایسے ہوتے ہیں کیونکہ جن سے مجھے واسطہ پڑتا ہے کہ ہمارے غیر ملکیوں کے بارے میں یہ تاثر ہے کہ ہمارے بچوں کو جو ہمارے جو ادارے ہیں وہ ان کو جو لے جاتے ہیں گھروں سے, جس کو عام زبان میں کہتے ہیں کمون والے بچے اٹھا کے لے گئے, تو اس میں چونکہ مجھے واسطہ پڑتا رہتا ہے ایسے کیسوں کے ساتھ, لوگ مجھ سے رابطہ بھی کرتے ہیں جن کے ساتھ اس طرح کے مسائل ہوتے ہیں, تو مدد کے لیے بھی لوگ کہتے ہیں, گائیڈ لائن لینے کے لیے مجھ سے رابطہ کرتے ہیں. تو میں ان کو یہ بتاتا ہوں کہ یہ صورتحال ایسی ہے کہ اس کی کوئی بھی کیس ہے جو وہ گورنمنٹ اتنی بیوقوف نہیں ہوتی کہ وہ کسی بندے کے خلاف کوئی اس طرح بے بنیاد کیس بنا لے. ان کے پاس کوئی ایویڈنسز ہوتے ہیں, کوئی ثبوت ہوتے ہیں, کچھ بےغاتنگ ہوتی ہیں, کچھ معلومات ہوتی ہیں جس کی بنا پر ایسے کام کیے جاتے ہیں. اور ہم سمجھتے ہیں اس میں کوئی شک نہیں کہ والدین کے لیے بڑا مشکل مرحلہ ہوتا ہے کہ جن کے بچے کو ان کے گھر سے اٹھا کے گورنمنٹ لے جائے اور ان کو نہیں پتا کہ وہ اس کو کس حالت میں رکھا جا رہا ہے. آلدو کے حکومت ہے جو حکومت ہے جو وہ ذمہ دار ہے اس کی بچی کا, اور بچوں کے متعلق بھرپور کوشش کی جاتی ہے کہ ان کو اچھا ماحول دیا جائے, لیکن سیفٹی سب سے پہلے. اس کے بارے میں ہمیں جو بتایا جاتا ہے, اب مثال کے طور پہ جو وہ جو اول ویل ہوتا ہے اس میں باقاعدہ طور پر عدالت سے ایک جج بھی شامل ہوتا ہے اس فیصلے میں, تو ایسا نہیں ہے کہ ایسے ہی کمون والے کسی کے بچے کو اٹھا کے لے جاتے ہیں. اور جہاں پر کوئی اس طرح کے مسائل نہیں ہوتے ان لوگوں کو دیکھیں, اگر 100 میں سے اگر 2 لوگوں کے گھروں میں ایسا معاملہ ہوا کہ جن کے بچوں کو کمون کی طرف سے اٹھایا گیا ہے لے کے گئے ہیں, تو اس کی کوئی وجہ ہے. باقی جو 98 جن کو نہیں اٹھایا گیا چونکہ ان کے گھروں سے کوئی شکایت نہیں ہے, اور جب شکایت ہوتی ہے تو اس پر قانون جو وہ حرکت میں آتا ہے. تو اسی طرح جو باقی معاملات ہیں, اگر ہم کوئی غلط کام نہ کریں تو یقیناً ہمارے خلاف کوئی ایسا کام نہیں ہو سکتا, لیکن جو قانون سازی ہو رہی ہے اس میں ایک تو بنیادی طور پر جیسے میں نے پہلے گزارش کی کہ معروضی حالات ہیں جو ان کا عمل دخل ہوتا ہے, اس کے بعد جو انٹرنیشنل پولیٹکس ہوتی ہے وہ اس پر اثر انداز ہوتی ہے, اور اس کے بعد کچھ حصہ ہماری جانب سے خود بھی ہوتا ہے کہ ہم خود کتنے مواقع دیتے ہیں کہ ہمارے خلاف اس طرح کے ہم کوئی غلط کام کریں گے, اس کے خلاف جو ڈینش اکثریت ہے اس کا غصہ ہے جو وہ جائز ہوگا ظاہر ہے, تو وہ جب وہ اس ان کے پاس ایک موقع ملتا ہے, ان کو ایک آرگومنٹ ملتا ہے جس کے اوپر وہ اپنی پولیٹکس ہے جو ہمارے لیے وہ نقصان دہ ہوتی ہے, لیکن یہ کہ ان کے لیے ان کو زندہ رکھنے کے لیے ان کی وہ پولیٹکس ہے جو وہ ضروری ہوتی ہے, اور اس کی بنا پر وہ شور کرتے ہیں اور پھر ہمارے خلاف, چونکہ اب پارلیمنٹ میں جو قانون سازی ہے وہ اکثریت کی بنیاد پر ہوتی ہے, تو ظاہر ہے جس قانون کے متعلق اکثریت ہوگی وہ قانون پاس ہو جائے گا. اب اس کی ایک یہ مثال لے لیں کہ آج کل ڈینش فولک پارٹی نے اور جو غیر ملکیوں کے مخالف جو پارٹیاں ہیں ان کی سیاست فقط غیر ملکیوں کے خلاف بیانات پر چل رہی ہے. اب آج کل مثال کے طور پر ڈینش فولک پارٹی ہے جو اس نے ایک بڑا ایک جس چیز کو وہ بہت بنیاد بنا کر بہت شور کر رہے ہیں وہ یہ ہے جی کہ ڈنمارک میں 10 ایسے علاقے ہیں جہاں پر کہتے ہیں جی کہ ڈینش بذات خود جو ایتھنس یعنی جو بذات خود اصل ڈینش ہیں ڈنمارک کے رہنے والے وہ اقلیت میں آ گئے ہیں, اور یہ بات درست ہے. اس میں کچھ ہمارا بھی ایک برنڈوی کا علاقہ ہے, اس کو بھی ہماری سون جس کو سون خائص سے کہا جاتا ہے, तो 10-12 जगह ऐसी हैं डेनमार्क में, ओहूस में है, ओडेंसे में है, कोपनहागन में है, एलसिंगबोर्ग में है, बहुत सारी जगहों के नाम लिए जा सकते हैं। तकरीबन 10-12 जगह ऐसी आइडेंटिफाई हुई हैं जहां पर वाकई गैर मुल्कियों की अक्सरियत है और डेनिश जो वो अकलियत में। तो अब इस पर उन्होंने उसके जिम्मेदार, अब ये है कि मैं और आप तो उसके जिम्मेदार नहीं है, ये तो हुकूमत की जिम्मेदारी है, कमून की जिम्मेदारी है, जहां पर लोग ये मकान देने वाली कंपनियों की जिम्मेदारी कि इसका ख्याल वो रखें कि मुआशरा है जो वो किसी जानब इस तरह की सूरत हाल ना बन जाए कि जहां पर इस तरह के मवाके बने कि जहां पर एक कोई भी जो कम्युनिटी है वो इस तरह अनबैलेंस हो जाए, और जब अनबैलेंस होगी तो यकीन उसके फिर नुकसान भी होते हैं। तो मैं समझता हूँ कि जैसे आपने कहा जी कि बुनियादी तौर पर इसमें बहुत सारे अवामिल होते हैं, उसमें एक फरीक हम खुद भी हैं जो हमारे खिलाफ कानून है, जो वो जब सख्त बनते हैं तो उसमें एक हिस्सा हमारा अपना भी। जी राय साहब,
1: शाह साहब आपने बड़ी तफसील से बताया। शाह साहब देखें, एक हीरोज़ होते हैं, हीरो से सब लोग मोहब्बत करते हैं, जिस तरह डेनमार्क के बादशाह हैं सब मोहब्बत करते हैं, बेलोस मोहब्बत करते हैं, उससे ज़्यादा मलका से मोहब्बत करते हैं। ये सारी चीज़ें जो अपनी जगह दुरुस्त है ना, वो कुछ सियासत में हिस्सा लेते हैं, वो मोहब्बत करते हैं। शाह साहब
0: जी
1: जब हम देखें मस्जिद हैं, सारे लोग जुम्मा पढ़ते हैं, जुम्मा पढ़ के अपने घरों में आ जाते हैं। अब पहली दफ़ा या इससे पहले भी थोड़ा बहुत चलता रहता है। अब मैं जुम्मा पढ़ने गया मस्जिद वेस्टर्वो गेट में, तो मैंने देखा कि डॉक्टर साहब ने सारा खुतबा जो है वो 14 अगस्त के हवाले से जो है बड़े मेहनत करके और बड़े खलूस से जो है उन्होंने 14 अगस्त के हवाले से बात की है, और शाह साहब दिल बड़ा खुश हो गया। और उन्होंने किसी बंदे का जिक्र नहीं किया, किसी मतलब है कि मस्जिद को नहीं कहा गया मस्जिद वाले ये कर रहे हैं, लेकिन उन्होंने 14 अगस्त के हवाले से किया। उसके बाद जो छोटी मोटी तकरीब हुई, क्या नाम है, बंद उनकी लाइब्रेरी में, इसी तरह और अदारों में भी ये तकरीबात हुई। तो शाह साहब ये तकरीबात जो ये दिन वो होते हैं जहाँ कायद अजम रहमतुल्लाह अलामा इकबाल रहमतुल्लाह अलैह चौधरी जो है वो रहमत अली साहब, उनका ऐसी चीज़ों का जिक्र होता है, इल्मी गुफ्तगू की जाती है। लेकिन शाह साहब उसके बाद अगर उसी गुफ्तगू को जो बिलफर्ज मेरे घर का लीडर है मैं उसकी तरफ दौड़ पड़ूँ, तो शाह साहब बहुत सारी चीज़ें बच्चे जो हैं वो कन्फ्यूज़ हो जाते हैं। आप क्या कहेंगे शाह साहब?
0: जी बिल्कुल, आपकी बात दुरुस्त है। मुझे खुशी हुई कि जहाँ पर आपने जुमा पढ़ा वहाँ पर जो डॉक्टर साहिब हैं, मैं समझता हूँ वैसे भी वो बड़े हर लिहाज से काबिल तारीफ हैं, उनके खिताबात बड़े खूबसूरत होते हैं, मैं खुद उनका बड़ा फैन हूँ, बहुत अच्छा खिताब फरमाते हैं वो, अल्लाह पाक उनके इल्म अमल में मजीद बरकतें अता फरमाए। तो मैं समझता हूँ ये जो इस तरह के, चूंकि ये जो मौजू है इसका ताल्लुक हमारी वतनियत से है और वतन से मोहब्बत के साथ है, इस तरह के मौजूआत हैं जो वो हर जगह पर होने चाहिए, और उसका जो बुनियादी मकसद एक याद दहानी करवाई जाती है कि हम बहसीय कौम, हमारे पास एक मुल्क है जिसका नाम पाकिस्तान है, और हमें उसके मुताबिक अपनी जिम्मेदारी हम उस पर क्रिटिसाइज कर लेते हैं, लेकिन ये कि सबसे पहले देखने की जरूरत यह है कि क्या हम अपनी जिम्मेदारियां पूरी कर रहे हैं, और उस मुल्क में बहुत सारी अच्छाइयां भी हैं, उस मुल्क के मस्बत पहलू भी हैं, मनफी पहलू भी हैं, क्योंकि हर तस्वीर के दो रुख होते हैं, तो हमें अपनी जानिब से ये कोशिश भी करनी चाहिए, और यकीनन हमारी दिली दुआ भी है, हमारी कोशिश भी होनी चाहिए कि हमारा एक खुद मुख्तार वतन है जिसका अपना दस्तूर है, और अल्हम्दुलिल्लाह हम मुस्लिम ममालिक की पहली और वाहिद एटमी कुव्वत है, अल्हम्दुलिल्लाह वो मुल्क है जो वो दिफाई सामान की खुद तैयारी करता है, चाइना के साथ मिलकर JF-17 थंडर है जो तैयार है वो बनाया, अल खालिद टैंक बनाया, अल जरार बनाया टैंक, यानी बहुत वो सारे वो भी हैं, उनसे भी आंखें बंद नहीं की जा सकती, वहां पर इंसाफ नहीं है, अदलिया है जो वो महकूम है, इदारे हैं जो वो कुछ बहुत तगड़े हैं, और जिन इदारों का काम कुछ और है, काम उनकी जिम्मेदारी कुछ और है, लेकिन कर कुछ और रहे हैं, जो जो चीजें माइनस हैं उनको भी मानना चाहिए, जो अच्छाइयां हैं उनको भी मानना चाहिए, और जहां तक आपने कहा कि अपने अपने लीडर की तरफ जरूर, हमें अपने जहां जहां किसी इंसान की अपनी मोहब्बत है वो अपने सियासी कायद के साथ जरूर रखे, लेकिन हम सब का मकसद है जो वो पाकिस्तान है, पाकिस्तान से मोहब्बत है जो वो हमारा हमारे दिल की आवाज होनी चाहिए। ये इसी तरह है कि जिस तरह एक ही जगह को रास्ते मुख्तलिफ जाते हैं, हमारा टारगेट है जो वो सबका वो पाकिस्तान है, कोई किसी सियासी जमात की तरफ से वो कर जाता है, किसी दूसरी जमात की तरफ से अगर वो होके जाता है, अपने अपने कायदीन से जरूर मोहब्बत रखें, लेकिन मैं ये जरूर गुजारिश करना चाहूंगा कि अब जहां पर आपको अपने लीडर से, अपने कायद से मोहब्बत है, तो इसी तरह जब दूसरे को भी उससे अपने कायद से मोहब्बत, एक दूसरे का एहतराम करें, अपने कायद से मोहब्बत जरूर करें। वो किसी बुजुर्ग ने बड़े खूबसूरत अल्फाज कहे थे जी, कि अपना छोड़ो ना, किसी को छेड़ो ना, यानी जो जो आपको पसंद है आप उसको फॉलो करें, और जो किसी और को पसंद है उसको ये हक जरूर दें कि वो उसको पसंद करे। तो मैं समझता हूँ कि ये हमारे लिए जो वतनियत है ये जरूरी है। हमारी मसाजिद से अगर इस तरह के प्लेटफॉर्म जो है वो वतनियत के फरोग के लिए इस्तेमाल होता है तो ये बहुत अच्छी बात है और हमें इसको अप्रिशिएट करना चाहिए।
1: शहजाद आपका बहुत शुक्रिया, आपने काफ़ी कीमती टाइम हमारे साथ शेयर किया। डेफिनेट इस वक्त आपकी और भी मसरूफियात होंगी, आखिर में आप अपनी कम्युनिटी को, अपने बच्चों को सियासी हवाले से, दीनी हवाले से क्या पैगाम देंगे?
0: जी मैं वही पैगाम जो मैं अपने लिए मुनासिब समझता हूँ वही मैं अपनी कम्युनिटी के लिए भी यही कहूँगा, और दुआ गो हूँ कि अल्लाह पाक हम सबको, सबसे पहले तो हम सबको खसूसी तौर पर अपने घर वालों के लिए और अपनी औलाद के लिए वो दुआ मांगनी चाहिए कि ए अल्लाह हमारे घर वालों को और हमारी औलादों को हमारी आंखों की ठंडक बना, और अल्लाह पाक हम सब की औलादों को हम सब की आंखों की ठंडक बनाए। तो अपनी औलादों के लिए, अपने घर वालों के लिए, अपने मुआशरे के लिए, अपने कुर्ब व जवार के लिए, अपने हमसायों के लिए कोशिश कीजिए कि अल्लाह की मखलूक में आप अगर किसी की मदद कर सकते हैं तो उसकी मदद जरूर कीजिए, और कोशिश कीजिए कि अगर कोई मुस्तहिक है आपकी मदद का, अल्लाह पाक ने आपको बहुत सारे वसाइल दे रखे हैं, तो आप जिसको चाहें, और कोशिश कीजिए कि जो आपके खानदान में से हैं, यहाँ पर तो अल्हम्दुलिल्लाह शायद किसी को उस तरह की ना तो माली मदद की जरूरत है ना कोई अखलाकी मदद की जरूरत है, तो वो जरूर करनी चाहिए। तो जहां जहां आपके कोई जानने वाले, आपके मिलने वाले, आपके खानदान वाले, अगर आप किसी अपने खानदान वाले की मदद करेंगे तो उसके आपको दो सवाब, डबल अजर मिलेगा। एक सिला रहमी का कि आपने अपने किसी रिश्तेदार की मदद की है, और दूसरा किसी मुस्तहिक को मदद करने का। तो अपने बच्चों पर ज्यादा कंसंट्रेट कीजिए, हम में से अक्सरियत है जो उन्होंने बहुत सारे संगे मीले जो अबूर कर लिए हैं, हमारे पास रहायशें मौजूद हैं, हमारे पास अच्छा खाना पीने के लिए मौजूद है, हमारे पास अल्हम्दुलिल्लाह हमारे बहुत सारे साथी हैं जो वो वेल ऑफ हैं, उनके पास गाड़ियां अच्छी हैं, घर अच्छे हैं, बैंक बैलेंस अच्छा है। तो हमें दो चीजों का जरूर ख्याल रखना चाहिए, एक आखरत का कि कल का दिन जब आए तो हम सुरखरू हों, उसमें उसके लिए मेहनत करनी चाहिए, वो हमारा दीन है। और हमने दीन को फकत सिर्फ नमाज रोजे पे मुनसर कर दिया, नमाज और रोजा दीन का एक हिस्सा है, इबादत है जो ये सिर्फ दीन का एक हिस्सा है, इसके अलावा अखलाकियात बहुत बड़ी चीज है। और अखलाकियात के बारे में सबसे पहले सवाल है जो ये भी किया जाएगा कि तुम्हारा अखलाकियात है, तो एक दूसरे के साथ अच्छे अखलाक से हम पेश आए, और हमारे जो मुआमलात हैं उसमें हम जितने हमारे पड़ोसी हैं उनके साथ, हमारे रिश्तेदार हैं उनके साथ, और यकीनन सबसे पहले अपने घर के साथ हम अपने घर का सबसे पहले ख्याल रखें, अपने पड़ोसियों का ख्याल रखें, अपने रिश्तेदारों का ख्याल रखें, अपने दोस्तों का ख्याल रखें, और जिनके साथ हमारा कोई डायरेक्टली ताल्लुक नहीं भी, उनको उनके साथ भी अगर हम कोई अच्छाई कर सकते हैं तो मैं समझता हूँ ये हमारे लिए जरूरी है। कि मुसलमान होने से, ईसाई होने से, यहूदी होने से, या कोई भी और किसी मजहब का फॉलोअर होने से, सबसे पहले हम इंसान हैं। तो अल्लाह पाक ने हम सबको इंसान पैदा किया, तो बहसियत मुसलमान हमारी जिम्मेदारी डबल हो जाती है कि हम खुद भी अपने आप को भी अच्छा करें, अपने घर वालों को अच्छा करें, अपनी औलाद की तरबियत अच्छी करें, और इसी तरह हम अगर किसी की मदद कर सकते हैं वो जरूर करें, और अगर किसी में कोई अच्छाई है तो उसका इजहार हम बबांगे दोहल करें, उसका हम महफिलों में जिक्र करें कि इस बंदे में ये अच्छाई है, और अगर किसी में कोई कमी या कोताही है तो अगर उसकी आप तसहीह करना चाहते हैं, सिर्फ तनकीद ना कीजिए, उसकी तनकीस ना कीजिए, उसको अकेले में बिठाकर या उसको बुलाकर उसे बताइए भाई ये मेरे ख्याल के मुताबिक आपके मुताबिक ये जो है चीज ये इस तरह से है, तो उसकी अगर आप तसहीह करना चाहते हैं तो वो अकेले में कीजिए, लेकिन अगर आप किसी की तारीफ करना चाहते हैं तो वो लोगों में कीजिए, उससे उसका हौसला बढ़ेगा। तो मैं समझता हूँ कि हमें बहसियत मुसलमान हमारी जिम्मेदारी है कि हम अच्छाई को, एक दूसरे के साथ प्यार और मोहब्बत को, एक दूसरे के एहतराम को फरोग दें।
1: शाह साहब आपका बहुत शुक्रिया। शाह साहब आपका लंबा टाइम इसलिए है कि अक्सर हम जब بہت سارے پروگراموں میں بیٹھتے ہیں تو آپ کو بھی دیکھتے ہیں اور دوسرے مہمانوں کو بھی دیکھتے ہیں، ہم بھی وہاں مہمان ہوتے ہیں، تو اکثر کہا جاتا ہے جی کہ جو ہے جی شاہ صاحب تلاوت کرے، تلاوت کرنے سے کوئی بڑا کوئی سعادت کا کام ہو سکتا ہے؟ دنیا میں نہیں ہو سکتا، تلاوت دعا مانگنا اس سے بڑی سعادت کسی کے نصیب میں آتی ہے، لیکن شاہ صاحب ہم یہ رکھ لیتے ہیں، یہ نہیں دیکھتے کہ ایک بندہ جو ہے اس کے پاس کہیں ڈائریکٹر ہے کسی فرم کا، کسی اور چیز کا بندہ کام کرتا ہے، بندہ کمون میں بیٹھا ہوا ہے، ممبر ہے، ڈپٹی میئر ہے، یہ اتنا تجربہ ہے، اور دن کے حوالے سے ہم ان سے وہ کام لیں، لیکن ہم کوشش کرتے ہیں جی جی یہ سید ہیں جی ان سے دعا منگوا لیں، شاہ صاحب سے تلاوت کروا لیں، اور بھائی 12 سال 14 سال 10 سال 9 سال ایک بندہ جس سسٹم میں بیٹھا ہوا ہے اس موقع کی مناسب سے ان سے تقریر کروائیں، ہم شاہ صاحب یہ ایک دعا منگوا لیتے ہیں تبرک کے طور پر، یہ سید ہے، شاہ صاحب معذرت ہے یہ میں نے سوال کر دیا۔
0: جی بالکل آپ کی بات درست ہے، مجھے بلکہ میں تو یہ کئی مرتبہ اس کا اظہار بھی کر چکا ہوں، عذرائے تفنن میں نے یہ مزاحن یہ کہا بھی ہے کہ آپ نے تو مجھے صرف دعا والا مولوی بنا رکھا ہے کہ یا تو مجھ سے تلاوت کروائی جاتی ہے، بڑی اچھی بھائی، اس سے بہتر تو کوئی اور کام ہو نہیں سکتا، اور میں سمجھتا ہوں
1: دعا والا نہیں بناتے نا، یا دعا والے کو پیسے بھی دیتے ہیں، آپ کو پیسے نہیں دیے جاتے نا؟
0: نہیں الحمدللہ مجھے دعائیں چاہیے، پیسے ہیں جو وہ میری کبھی انشاءاللہ نہ کبھی میری ڈیمانڈ رہی ہے نہ کبھی آئندہ ہوگی، تو بہرحال میرے لیے یہ اعزاز کی بات ہے کہ لوگ میرا اس میں الحمدللہ تمام احباب کا شکریہ ادا کرتا ہوں جو مجھے اس قابل سمجھتے ہیں، حالانکہ میں اپنے آپ کو شاید اس قابل نہیں سمجھتا، لیکن وہ صرف ایک وجہ سے کہ میں آقا علیہ السلام کی اولاد میں سے ہوں، مجھے اپنے بارے میں مجھے پتا ہے کہ میں کتنا نیک ہوں، لیکن وہ میری عزت اس وجہ سے کرتے ہیں اور مجھ سے دعا کرواتے ہیں۔ میں اس کی آپ کو ایک مثال دے دیتا ہوں، کل دو جگہ پہ میلاد شریف کا پروگرام تھا، تو وہاں پر مجھ سے بہت پڑھے لکھے، بہت خوبصورت علم والے، عمل والے، مجھ سے بہتر عمل والے علماء وہاں پہ موجود تھے، تو لیکن دعا کے لیے وہاں پر بھی عیسائی میں بھی ہمارے ایک دوست ہے ان کے گھر پروگرام تھا، اس کے بعد
1: میری مطلب ہے کہ مجھے یاد، میں نے آنا تھا اسی بہانے ملاقات ہو جاتی، میں نہیں آ سکا۔
0: جی جی، اور دوسرا کل وضو مسجد میں پروگرام تھا، تو الحمدللہ وہاں پر دو مفتیان کرام موجود تھے اور علماء کی ایک لمبی لائن موجود تھی، لیکن میں سمجھتا ہوں میں ان کا شکر گزار ہوں مفتی طارق امین صاحب کا کہ انہوں نے دعا کے لیے وہاں پر بھی انہوں نے مجھے کہا، میں نے انکار بھی کیا، میں نے کہا جی آپ خود مجھ سے بہت بہتر عالم دین ہیں، آپ پڑھے لکھے ہیں، مجھ سے زیادہ علم اور عمل والے ہیں، کسی اور سے کروا لیں، انہوں نے کہا نہیں جی دعا تم نے کرنی ہے۔ تو میں سمجھتا ہوں کہ جو لوگ مجھے یہ عزت دیتے ہیں اللہ پاک ان کو مزید عزت عطا فرمائے، مجھ میں کوئی ایسا کمال نہیں ہے رائے صاحب، نہ ہی کبھی میں نے اس بات کا کبھی کوئی کوشش کی ہے کہ میں اپنے آپ کو اس پہ یہ کہوں جی کہ، نہ کبھی میں نے ڈیمانڈ کی ہے کبھی کہ جی مجھ سے دعا کروائی جائے، یہ ان لوگوں کی محبت ہے جو مجھ سے دعا کرواتے ہیں، اللہ پاک ان کو اس محبت کا اجر عطا فرمائے۔ اور جیسے آپ نے کہا کہ یہ بات بالکل درست ہے، مجھے کبھی کبھی افسوس ہوتا ہے کہ میں اور بھی کام کر سکتا ہوں، آپ تلاوت اور دعا کے علاوہ بھی مجھ سے کوئی کام لے سکتے ہیں، جیسے آپ نے کہا مجھے موضوع بتائیں آپ، میں انشاءاللہ اللہ کو منظور ہوا تو میں وہاں پر کھڑے کھڑے اس پہ گفتگو کروں گا، مجھے تیاری کی ضرورت نہیں، مجھے یہ ٹائم نہیں مانگنا پڑے گا جی کہ مجھے 5-10 منٹ دیں تاکہ میں تیاری کر لوں، تو جہاں پر مجھے اور جس موضوع پہ آپ چاہیں، آپ پولیٹیکلی ہو مذہبی ہو، تو میں اویلیبل ہوتا ہوں انشاءاللہ۔ تو بہرحال میں سمجھتا ہوں آپ نے یہ اچھی ایک رائے صاحب نقطہ اٹھایا ہے، لیکن بارے دیگر میں اپنی بات کو اس بات پہ ختم کروں گا جہاں سے یہ بات شروع ہوئی تھی کہ الحمدللہ اس دفعہ آپ کو جو اعزازی شیلڈ دی گئی ہے اس پہ بارے دیگر آپ کو مبارکباد پیش کرتا ہوں، اور بلکہ میری امبیسڈر صاحب سے بھی اس بارے میں مختصراً گفتگو ہوئی تھی، میں کوشش کروں گا ان کے ساتھ مزید اس کو الیبوریٹ کروں کہ الحمدللہ اس سال پاکستانیوں کے حصے میں ایک تو صدارتی ایوارڈ ہے جو وہ بھی آیا ہے، اور امبیسی سے آپ کو بھی یہ شیلڈ دی گئی ہے، یہ ایک الگ موضوع ہے، لیکن میں نے امبیسی صاحب سے یہ بھی گزارش کی ہے جی کہ اس طرح کی جو اعزازی شیلڈز ہیں اس سے حوصلہ افزائی ہوتی ہے، اور انہوں نے میری بات سے اتفاق کیا کہ بالکل ایسی بات ہے، اور میں امید کرتا ہوں، اور میں امبیسی کو باقاعدہ طور پر میرے ذہن میں ایک آئیڈیا ہے کہ میں لکھ کے بھیجوں گا، گزارش کروں گا امبیسی سے، جو کہ وہ ہمارے نمائندے حکومت پاکستان کے نمائندے، نہ وہ ہم سے الگ ہیں نہ ہم ان سے الگ ہیں، تو میں ان سے ضرور گزارش کروں گا کہ ہر سال کسی بندے کو آپ چن لیں، اس کی وہ جرنلسٹ ہو سکتا ہے، وہ کوئی ٹیچر ہو سکتا ہے، وہ کوئی ڈاکٹرز میں سے ہو سکتا ہے، وہ کوئی بھی ہو سکتا ہے، وہ کوئی پولیٹیشین ہو سکتا ہے، کوئی ایسا بندہ جس کی کمیونٹی کے لیے خدمات ہیں اس کو آپ سال میں آپ دو تین لوگوں کا نام لکھیں، پھر ان میں سے کمیونٹی سے ان کے متعلق آپ رائے شماری لے لیں، کمیونٹی اگر جس کو بہتر سمجھتی ہے وہ اس کو یہ احساس ہے یہ ضرور دینا چاہیے. جہاں تک وہ صدارتی وارڈ کے متعلق ہے وہ تو امبیسی نے جس کو نامنیٹ کرنا وہ تو اسی نے ہو. وہ تو چونکہ اس کا میکانزم اس طرح کا امبیسی ریکمینڈ کرتی ہے یہاں سے، تو پھر وہاں پہ جو پروسیس ہے اس میں سے گزر کے تو صدارتی وارڈ کسی کو ملنا ہے تو وہ تو اس کا طریقہ ہی الگ ہے. وہ تو کمیونٹی سے تھوڑا ہی پوچھا جاتا ہے جی کہ آپ کس لوگ کو سمجھتے ہیں، کس کو سمجھتے ہیں کہ کون اس کا حقدار ہے. وہ ان کی سوابدید ہے امبیسی، تو وہ انہیں کرنے دیں. اور جو یہاں پر لوگ ہیں میری یہ گزارش ہوگی امبیسی سے، اور امبیسی صاحب کو میں لکھ کے بھی بھیجوں گا، اگر موقع ملے گا میں ان سے گفتگو بھی کروں گا اس پہ، کہ میں سمجھتا ہوں کہ یہ ایک اچھی روش ہوگی. الحمدللہ مجھے بڑی خوشی ہوئی کہ اس دفعہ ہماری امبیسی نے یہ دو کام جو کروائے، میں ان کو بھی مبارکباد پیش کرتا ہوں کہ کم از کم دو پاکستانیوں کو، ایک سکندر صدیق صاحب کو بھی اس دفعہ صدارتی ایوارڈ ملا، اور کل یعنی جمعے والے دن 14 اگست کو آپ کو یہ جو اعزازی شیلڈ دی گئی ہے. مجھے اس پہ خوشی ہے کہ یہ جو شروعات ہوئی ہیں میں امید کرتا ہوں کہ اس کا تسلسل برقرار رہے گا، اور آئندہ ہر سال کسی نہ کسی شخص کو اس طرح کی اعزازی شیلڈ ملے گی. اور میں سمجھتا ہوں یہ پاکستانیوں کے لیے، یہ کسی غیر ملکی کے لیے تھوڑی ہے، تو جس کو بھی ملے ہمیں خوشی کا اظہار کرنا چاہیے، ہے تو پاکستانی نا جس کو بھی ملے گی. تو میں امید کرتا ہوں کہ انشاءاللہ جب بھی میری گفتگو ہوگی ان سے تو میں اس میں مزید بات کروں گا کہ اس کو ہر سال اس طرح کا کوئی اعزازی جس کو آپ سمجھتے ہیں، کمیونٹی سمجھتے ہیں کہ کسی نے کوئی نمایاں کام کیا ہے، کوئی قابل قدر کوشش کی ہے اپنی کمیونٹی کے لیے، تو ان کو اس اعزاز سے نوازا جائے. تو میں انشاءاللہ اس پہ میں ضرور کام کروں گا.
1: شاہ صاحب آپ کا بہت شکریہ، آپ نے قیمتی ٹائم شیئر کیا ہمارے ساتھ.
0: بہت شکریہ، جزاک اللہ جی. اللہ.
1: سامعین ناظرین، یہ تھے سید اعجاز حسن بخاری شاہ صاحب سے. شاہ صاحب بڑی محنت کرتے ہیں، دینی لحاظ سے بھی، سیاسی لحاظ سے بھی، کمیونٹی کے لحاظ سے بھی، یہ ساری باتیں چلتی رہتی ہیں اور چلتی رہنی بھی چاہیے. ان چیزوں پر بات چیت بھی ہونی چاہیے، ڈیبیٹ بھی ہونی چاہیے، اور سب کی جو ہے وہ نیت بھی صاف ہونی چاہیے. سامع ناظرین ہمارے ساتھ ساتھ رہیے گا.
2: FM 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.